0: उपयोगी रिपोर्ट और बातचीत हर दिन रेडियो आवाज ताजिक पर हमारे साथ जुड़े रहे और संस्कृति साहित्य और रोजमर्रा की जिंदगी के अहम विषयों से अपडेट रहें। रेडियो आवाज ताजिक दिलों की आवाज। نمستے پیارے سننے والوں، آپ سن رہے ریڈیو آواز تاجک اور ابھی ہم نے طے کیا کہ آپ کو ستت وکاس کے لیے جلد 2018-2028 انتراشٹری کاریہ دشک پر چوتھے اچ استریہ انتراشٹری سمیلن کے بارے میں ایک رپورٹ پیش کریں گے، ہمارے ساتھ رہے۔ کل کوہی سومون میں ستت وکاس کے لیے جلد 2018-2028 انتراشٹری کاریہ دشک پر چوتھے اچ استریہ انتراشٹری سمیلن کا ادگھاٹن سماروہ تاجکستان کے راشٹرپتی راشٹر کے نیتا ممہیم امالی रामों की भागीदारी के साथ आयोजित किया गया। इस महत्वपूर्ण अंतर्राष्ट्रीय सम्मेलन में विभिन्न देशों के प्रतिनिधि, अंतर्राष्ट्रीय संगठन, विशेषज्ञ, विकास साझेदार और नागरिक समाज के प्रतिनिधि एकत्र हुए ताकि जल संसाधनों के विवेकपूर्ण उपयोग, जलवायु परिवर्तन, ग्लेशियरों की सुरक्षा और सतत विकास से जुड़े मुद्दों पर चर्चा की जा सके। कार्यक्रम की शुरुआत में भाग लेने वाले देशों के अधिकारी प्रतिनिधिमंडल सम्मेलन के मुख्य सभागार में पहुंचे और उद्घाटन सत्र गरिमामय वातावरण में आरंभ हुआ। تاجکستان کے راشٹرپتی ممہیم امالی رامو نے اپنے سمبودھان میں کہا ہے کہ جل مانو جیون کے لیے سب سے مہتوپورن سادھنوں میں سے ایک ہے تتھا اس سے جڑے چنوتیوں کے سمادھان کے لیے انتراشٹریہ سہیوگ آج پہلے سے ہی کہیں ادھک آوشیک ہے۔ راشٹرپتی نے جل کھیتر میں تاجکستان کے انتراشٹریہ پہلوؤں کا الیکھ کرتے ہوئے جل سادھنوں کی سرکشا اور جلوایو پریورتن کے پربھاؤں سے نپٹنے کے لیے ویشوک استر پر سنیوگ پریاس की आवश्यकता पर बल दिया। सम्मेलन के दौरान विभिन्न देशों के प्रतिनिधियों और अंतर्राष्ट्रीय प्रतिभागियों के साथ बैठकें और चर्चाएं भी आयोजित की गई। इसी क्रम में पाकिस्तान इस्लामी गणराज्य के प्रतिनिधियों ने मीडिया और प्रतिभागियों से बातचीत करते हुए जल क्षेत्र में अंतर्राष्ट्रीय सहयोग, अनुभवों के आदान प्रदान तथा जल संकट से संबंधित समस्याओं के समाधान में देशों की भूमिका पर अपने विचार साझा किए। साक्षात्कार के दौरान पाकिस्तान के प्रतिनिधियों ने जल कूटनीति को आगे बढ़ाने तथा इस प्रकार के महत्वपूर्ण अंतर्राष्ट्रीय मंचों के आयोजन में ताजिकिस्तान की भूमिका की सराहना की और कहा है कि ये सम्मेलन संयुक्त प्रयासों को मजबूत करने तथा सहयोग के नए रास्ते तलाशने का महत्वपूर्ण अवसर प्रदान करता है। और उनके राय ताजिकिस्तान के पहलुओं और इस सम्मेलन के बारे में इस प्रकार है।
1: मेरा नाम सिद्दीक अंजर है, मैं पाकिस्तान से बिलोंग करता हूँ और आई एम जर्नलिस्ट। मैंने देखा है कि ताजिकिस्तान ने हमेशा पानी के मामले पर पूरी दुनिया की क्यादत की है और इस क्यादत का सबसे बड़ा फ़ायदा ये हुआ है कि जो पानी का आंदा दुनिया को बहरान का सामना करना पड़ेगा उसके लिए पहले से ये दुनिया को तैयार कर रहा है। तो ये क्यादत सिर्फ इस वजह से ताजिकिस्तान कर रहा है कि यहाँ के जो सरकार मुमलिकत है, सदर मुमलिकत, वो उनके एक बहुत बड़ा ब्रॉड माइंड वो रखते हैं इस हवाले से कि वो अपनी कौम को इस मसले से बचाएं और साथ साथ वो पूरी दुनिया को इस मसले से बचाएं। तो इसलिए हम ये समझते हैं कि ताजिकिस्तान की जो क़्यादत है वो बड़े मजबूत हाथों में और वो नेक्स्ट 50 और 100 साल के हवाले से वो दुनिया को देख रहे हैं क्योंकि ये जो फोर्थ हाई लेवल नेशनल वाटर कॉन्फ्रेंस हो रही है इसमें आपने देखा है कि इस वक्त दुनिया के मुख्तलिफ सदरान मुमलिकत और मुख्तलिफ बड़ी एनजीओस के जो सदरान हैं और अक़वाम मुत्तहिदा के जो मुख्तलिफ जो शोबे हैं बिलखसूस पानी के मसले पर जो शोबे बनाए गए हैं उनके सदरान आज यहाँ पर आए हैं और इसके अलावा जो इसको कवर करने के लिए पूरी दुनिया का मीडिया यहाँ पर आया है। तो ये एक ऐसी कॉन्फ्रेंस है क्योंकि नेक्स्ट जो हम देख रहे हैं कि जो जंगें होंगी वो किसी और मसले पर नहीं होंगी, वो सिर्फ पानी के मसले पर होंगी। अभी हाल ही में आपने देखा होगा कि पाकिस्तान और इंडिया की जो जंग हुई है तो वो भी सिर्फ पानी के मसले पर हुई है। तो उन्होंने कहा कि हम पानी रोक लेंगे और पानी रोकने की उन्होंने कोशिश की जिस पर पाकिस्तान के साथ एक बड़ा कन्फ्लिक्ट सामने आया है। इस हवाले से भी दुनिया देख रही है कि सिर्फ ये पाकिस्तान और इंडिया का मसला नहीं है, ये पूरी दुनिया का मसला है क्योंकि पानी कम हो रहा है, ग्लेशियर पिघल रहे हैं, ग्लेशियर को कैसे बचाना है, पानी को कैसे बचाना है। तो मैं समझता हूँ कि ये जो आज का कॉन्फ्रेंस है ये बड़ी अहमियत की हामिल है और इसमें जो क्यादत ताजिकिस्तान कर रहा है तो मैं इसे अप्रिशिएट करूँगा कि ताजिकिस्तान को पूरी दुनिया एक बड़े अहम फिगर के हिसाब से देख रही है। میں نے جیسے آپ کو بتایا کہ یہ جو قیادت ہے پانی کے مسئلے پر یہ تاجکستان کا ہے, اور آج کی جو ایونٹ تھا جس کا افتتاح آج پرائم منسٹر پاکستان کے پرائم منسٹر نے کیا, تو یہ ان کی سوچ کی عکاسی کر رہا ہے کہ یہ دنیا کو پرابلم کو بچانا چاہتے ہیں, پرابلم نہ ہو دنیا کے لیے. ابھی ایک سال پہلے یہاں جو ہے گلیشیئر کانفرنس ہوئی ہے, گلیشیئر کو کیسے بچایا جائے, گلیشیئر کو کیسے محفوظ رکھا جائے, گلیشیئر سے کیسے زیادہ عرصے کے لیے فائدہ اٹھایا جائے, کیونکہ دنیا کا جو ماحول تبدیل ہو رہا ہے, ٹمپریچر تبدیل ہو رہا ہے, ٹمپریچر بہت ہائی لیول پر جا رہا ہے, جس کو نقصان گلیشیئر کو ہو رہا ہے, اور گلیشیئر کو نقصان ہوگا تو پانی کا بحران پیدا ہوگا. تو یہ بنیادی نقطہ ہے جس کو تاجکستان نے بڑے اہم وقت پر اس کو اٹھایا ہے, اور آج بھی یہ بات ہوئی ہے کہ ہم پانی کو سوشل سیکٹر سے پرائیویٹ سیکٹر کے ساتھ مل کر, گورنمنٹ صرف گورنمنٹ کا کام نہیں ہے, یہ پرائیویٹ سیکٹر کو بھی اس کے لیے آگے آنا ہوگا. اور یہ اب ہم نے دیکھا ہے کہ یہاں پر جو پرائیویٹ سیکٹر کے لوگ ہیں وہ بھی آئے ہیں, اور اس پانی کے مسئلے سے, پانی کے بحران سے, پانی کے وسائل سے زیادہ فائدہ, صرف تھوڑے پانی سے ہم زیادہ فائدہ کہہ سکتے ہیں. میں پہلے ایک کانفرنس یہاں پر اٹینڈ کی ہے جو گلیشیئر کے حوالے سے, گلیشیئر کو کیسے بچایا جائے, وہ میں نے اٹینڈ کی ہے, اور اس کے بعد یہ میرے مجھے لگ رہا ہے کہ ایک بہت بڑے سنہری ہوں گے. میں تاجکستان کو اپریشیٹ کروں گا اس کے قیادت کو, صدر پاک, صدر تاجکستان کو, وزیر اعظم کو, پوری گورنمنٹ کو میں اس حوالے سے بہت شاباش دوں گا, بہت اپریشیٹ کروں گا, اور صرف میں پاکستان نہیں پوری دنیا اس کو ایک اچھے نگاہ سے دیکھ رہی ہے. تاجکستان سچ بات ہے میں تو بڑا امپریس ہوا یہاں کی صفائی ستھرائی, اور جو مجھے سب سے اچھی جو چیز لگی ہے وہ یہاں کی خواتین, کہ خواتین مردوں کے شانہ بشانہ یہاں کھڑی ہیں, ہر شعبے میں محنت کر رہی ہیں, وہ کوئی بھی شعبہ ہو, وہ چھوٹے سے لے کر بڑے تک. تو مجھے بہت اچھا لگا کہ یہاں کی میں سمجھتا ہوں کہ 100% خواتین جو ہیں وہ کام کر رہی ہیں, اور یہ کسی بھی ملک کی ترقی کا راز جو ہے وہ وہاں کی خواتین کو دیکھ کر ہوتا ہے. مرد تو کرتے ہیں کام, مرد تو پیدا ہی کام کرنے کے لیے ہوگا, لیکن جب ہم خواتین کو دیکھتے ہیں تو پھر پتہ چلتا ہے کہ یہ ایک ایسا کام ہونے جا رہا ہے کہ وہ اب اس ترقی کو کوئی نہیں روک سکتا. چین کی مثال ہمارے سامنے ہے کہ چین اس وقت پوری دنیا پہ حکومت کر رہا ہے, پوری دنیا پر ایک ورلڈ طاقت ہے, تو یہ کل کی جو ورلڈ طاقت ہے میں تاجکستان کو دیکھ.
0: اس کے اتریک پاکستان کے پرتنیدھیوں نے جلوایو پریورتن کے جل سروتوں پر پربھاؤ, پرکرتی سنسادنوں کے ستت پربندھان کی آوشیکتا اور کشیتری سہیوگ کو مضبوط کرنے پر وشیش دھیان دیا. انہوں نے جل اور پریاورن سنرکشن کے کشیتر میں سہیوگ کو آگے بڑھانے کے لیے اپنی دیش کی تتپرتا ویاکی تتھا اس سمیلن کو ویشوک استر پر اتیان متوپورن پہل بتایا. ساتھ ہی انہوں نے جل سے جڑے ویشوک مدعوں کو آگے بڑھانے میں تاجکستان کی بھومیکا کی پرشنسا کی. اولیکھنی ہے کہ ستت وکاس کے لیے جل 2018-2028 انترشی کاریا دشک پر چوتھا اچ استریہ انترشی سمیلن 25-28 مئی تک دوشانبے میں آیوجت کیا جا رہا ہے, جس میں یووا منچ, مہیلا منچ, وشیگت ستر اور انیہ سمانانتر کاریاکرم بھی شامل ہے. یہ سمیلن جل سرکشا اور ستت وکاس سے جڑے مدعوں پر ویشوک چرچا کے لیے ایک متوپورن منچ مانا جا رہا ہے, اور انترشی سہیوگ تتھا انوبھاووں کے آدان پردان کو مضبوط کرنے میں متوپورن بھومیکا نبھا رہا ہے. اس پرکار پاکستان کے پرتنیدھیوں کے ساتھ کیے گئے ساکشاتکار نے اس رپورٹ کو انترشی دشتکوں پردان کیا اور جل کشیتر میں رچناتمک سنواد تتھا دیشوں کے بیچ سہیوگ کو مضبوط کرنے میں اس سمیلن کے واستوک مہت کو اور ادھیک اجاگر کیا. پیارے سننے والو, یہ تھی ہماری رپورٹ تاجکستان کے اچ استری سمیلن جل کے بارے میں. ہمارے دوسرے پرسارن جاری رہا ہے ہمارے ریڈیو کے ساتھ رہے.

0: आप हमारे वार्ता कार्यक्रम से जुड़े हैं। इस कार्यक्रम में हम दीन के महत्वपूर्ण मुद्दों, संस्कृति, समाज और रोजमर्रा की जिंदगी पर रोचक विश्लेषण और चर्चा प्रस्तुत करते हैं। हमारे साथ बने रहें। उपयोगी वार्ताएं और ताज़ा खबरें हमेशा हमारे प्रसारण में उपलब्ध है। प्यारे सुनने वालों, याद दिलाना कि आप सुन रहे रेडियो आवाज़ ताजिक और अभी हमने तय किया कि आपको पानी की समस्याओं पर तजकिस्तान के पहलों के बारे में बताएंगे। हमारे साथ रहे। कल तजकिस्तान की राजधानी दुशांबे में सतत विकास के लिए जल 2018-2028 अंतर्राष्ट्रीय कार्यदिशा पर चौथे उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन का शुभ आरंभ हुआ। इस अंतर्राष्ट्रीय सम्मेलन में तजकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्रीय नेता मामाही माली रहमान ने भाग लिया। सम्मेलन में दुनिया के 100 से अधिक देशों के प्रतिनिधि, अंतर्राष्ट्रीय संगठनों, वित्तीय संस्थाओं, वैज्ञानिकों, विशेषज्ञों, नागरिक समाज तथा निजी क्षेत्र के प्रतिनिधियों ने हिस्सा लिया। ये सम्मेलन जल संबंधी वैश्विक पहलुओं को आगे बढ़ाने में तजकिस्तान की निरंतर भूमिका का हिस्सा माना जा रहा है और इससे जल, जलवायु तथा सतत विकास से जुड़े मुद्दों पर चर्चा के लिए एक महत्वपूर्ण अंतर्राष्ट्रीय मंच के रूप में देखा जा रहा है। उद्घाटन समारोह में राष्ट्रपति मामाही माली रहमान ने अपने संबोधन में कहा है कि जल से जुड़े मुद्दे आज वैश्विक समुदाय के सबसे गंभीर चुनौतियों में से एक बन चुके हैं। उन्होंने कहा है कि जलवायु परिवर्तन, वैश्विक तापमान में वृद्धि, ग्लेशियरों का तेजी से पिघलना और प्राकृतिक आपदाओं की बढ़ती घटनाएं दुनिया भर में अर्थव्यवस्था, पर्यावरण और करोड़ों लोगों के जीवन को प्रभावित कर सकती है। पाकिस्तानी मीडिया के एक प्रतिनिधि ने तजकिस्तान की पहल के बारे में और इस सम्मेलन के बारे में इस प्रकार कहा है।
1: मेरा नाम फराज सईद है, मैं पाकिस्तान से आया हूँ। मैं पत्रकार हूँ पाकिस्तान का और मैं उनकी रियासती मीडिया पाकिस्तान टीवी डिजिटल से मेरा ताल्लुक है। देखिए, ये कॉन्फ्रेंस एक शानदार इवेंट है। कल इनॉग्रल इवेंट नेशनल लाइब्रेरी के अंदर, जिसके अंदर अंडर सेक्रेटरी, जनरल सेक्रेटरी जो यूएन की थी, वो उन्होंने हिस्सा लिया। फिर उसके बाद आपके जो एनर्जी मिनिस्टर हैं, उन्होंने सेशन को इनॉग्रेट किया। बहुत अच्छी अच्छी बातें की हुई। उसके बाद फिर आज हम इस पैलेस में मौजूद हैं, जो शानदार है, खूबसूरत है। और ये कॉन्फ्रेंस बहुत कमाल के तरीके से इसको जो है एग्जीक्यूट किया जा रहा है। ताजिक प्रेसिडेंट ने बहुत अरसा लगाया है इस ताजिकिस्तान को इस पोजीशन में लाने के लिए, बिकॉज आपको पता है कि 90% से ज़्यादा ताजिकिस्तान के पास माउंटेंस हैं, फिर ग्लेशियर्स हैं। तो उन्होंने उस रिसोर्स को एज अ स्ट्रेंथ बनाया और उन्होंने इनिशिएटिव लिया कि वो दुनिया के अंदर इस रिसोर्स की हिफाजत के चैंपियन बनेंगे। उसके बाद बिकॉज उन्होंने दुनिया में वाटर डिप्लोमेसी को इतना हाईलाइट किया कि 2018, 2022, 2024 और आप 2026 में ये चौथी कॉन्फ्रेंस है जो मुनक्किद की गई है, और 2028 में गालिबन दोबारा जो इंटर यूएन की जो कॉन्फ्रेंस होगी वाटर के ऊपर, वो यहाँ होगी। तो आई थिंक जो ताजिक प्रेसिडेंट का इनिशिएटिव है, वो मिलियंस ऑफ लाइव्स जो हैं वो एट स्टेक हैं दुनिया में। आपको पता है क्लाइमेट क्राइसिस हैं, फ्लड्स हैं, ड्राउट्स हैं, उनको अगर इस ताजिक प्रेसिडेंट इन कॉन्फ्रेंसिस के जरिए कोई सोल्यूशन दुनिया को अगर ला सकते हैं, तो आई थिंक मिलियंस लाइव्स वो सेव कर सकते हैं।
0: राष्ट्रपति ने यह भी कहा कि तजकिस्तान जो विशाल जल संसाधनों वाला देश है, जल और जलवायु संबंधी वैश्विक एजेंडे को आगे बढ़ाने में सक्रिय भूमिका निभा रहा है। तजकिस्तान के पहल पर संयुक्त राष्ट्र द्वारा जल और ग्लेशियर संरक्षण से संबंधित कई महत्वपूर्ण प्रस्ताव पारित किए गए हैं। अपने संबोधन में उन्होंने ग्लेशियरों के संरक्षण के महत्व पर विशेष जोर दिया। उनके अनुसार पिछले कुछ दशकों में दुनिया भर में हजारों ग्लेशियर समाप्त हो चुके हैं, जिससे भविष्य में पीने योग्य पानी की कमी का खतरा बढ़ सकता है। तजकिस्तान जैसे पर्वतीय देश भी जलवायु परिवर्तन के प्रभावों को गंभीर रूप से महसूस कर रहे हैं, क्योंकि मध्य एशिया के अधिकांश जल स्रोत तजकिस्तान के ग्लेशियरों से निकलते हैं। सम्मेलन में जल संसाधनों के प्रभावी उपयोग, हरे जल विद्युत ऊर्जा के विकास, प्राकृतिक आपदाओं को रोकथाम, सूखे के کے جوکھم کو کم کرنے تتھا کھجیا سرکشا سنشچت کرنے جیسے مہتوپورن مدعوں پر چرچا ہوئی۔ پرتیبھاگیوں نے اس بات پر زور دیا کہ جل سمبندھی ویشوک چنوتیوں کا سمادھان انتراشٹری سہیوگ کے بنا سمبھو نہیں ہے۔ سمیلن کا ایک مہتوپورن وشے جل کوٹنیتی بھی رہا۔ وشیشگیوں اور وبھن دیشوں کے پرتنیدھیوں نے کہا کہ جل کو سہیوگ اور ایکتا کا مادھیم بنانا چاہیے، نہ کہ سنگھرش کا کارن۔ اس سندرب میں تاجکستان کی انتراشٹری پہلوؤں کو ایک سفل ادھارن کے روپ میں پرستت کیا گیا۔ سمیلن کے دوران جل اوسنرچنا میں وشیش برہانے، جل پربندھان میں آدھونک تکنیکوں کے اپیوگ، سوچھا پیجل اور سوچھتا تک پہنچ میں سدھار تتھا دیشوں اور انتراشٹری سنگٹھنوں کے بیچ سہیوگ کو مضبوط کرنے جیسے وشیوں پر بھی وچار ومرش ہوا۔ گلیشیئر سنرکشن کے مدعے کو وشیش پراتھمکتا دی گئی۔ پرتیبھاگیوں نے کہا کہ گلیشیئر میٹھے پانی کا پرمکھ سروت ہے اور ان کا سنرکشن پانی والی پرکھیوں کے لیے اتیانت مہتوپورن ہے۔ اس سندرب میں ویشوک سمودائے سے جلوایو پریورتن کے پربھاؤں کو کم کرنے کے لیے سنیوگ پریاسوں کو مضبوط کرنے کا آہوان کیا گیا۔ سمیلن کے تحت یووا اور مہیلا منچ، ویگیانک بیتھاکین، انتراشٹری پردرشنیاں، سنسکرتی کاریہکرم بھی آیوجت کیے جا رہے ہیں۔ آیوجکوں کے انوسار اس طرح کے کاریہکرم پریاورن جاگروکتا بڑھانے اور سماج کو جل سمبندھی سمسیاؤں کے سمادھان میں سکریہ بھاگیداری کے لیے پریرت کرتے ہیں۔ وشیشگیوں کا ماننا ہے کہ دوشمبے میں آیوجت یہ چوتھا اچ استریہ انتراشٹری سمیلن جل کھیتر میں انتراشٹری سہیوگ کو مضبوط کرنے کی دشا میں ایک مہتوپورن قدم ہے اور اس کے پرینام سنیوک رش کے ستات وکاس لکشیوں کو پراپت کرنے میں سہایک ثابت ہو سکتے ہیں۔ اور انت میں ہمارے ساکشاتکار پاکستان اسلامی گنراجا کے پرتنیدھی نے تاجکستان اور دوشمبے کی خوبصورتی کے بارے میں اس پرکار کہا ہے۔
1: دوشمبے اس قدر خوبصورت شہر ہے کہ دیر از نو پیرلل ٹو اٹ۔ عمارات، ہسٹری، کلچر، ٹریڈیشن، صفائی اور خوبصورتی اور اوپننیس۔ جیسے ہم کل ایک میوزیم گئے، ایک اور آئی تھنک کوئی نوروز پیلس تھا، وہاں گئے، وہاں بچے گا رہے تھے، ناچ رہے تھے۔ اتنا کھلا ماحول ہے یہاں کا کہ مطلب اٹس بیوٹیفل کہ ہر بندہ سیلیبریٹ کرے لائف کو۔ ڈانسز لائف سیلیبریٹ ہو رہی ہے، ڈیولپمنٹ سیلیبریٹ ہو رہی ہے، اینڈ وی سی ہیپینس ایوری ویئر۔ اور جب سے ہم بھی آئی تھنک دو دن ہو گئے ہمیں دوشمبے آئے ہوئے، خوبصورتی ایبسلیوٹ دل خوش ہو جاتا ہے جب بھی ہم کسی بھی ہال سے باہر نکلتے ہیں، دوشمبے کا نظارہ کرتے ہیں۔ تو ہر ایک نظارہ دوشمبے کا جو ہے نا وہ منفرد ہے۔ ہر بندہ اتنی پیار محبت سے احترام سے ہم سے ملاقات کر رہے ہیں، ہمیں کھانوں پہ لے کے جا رہے ہیں، تو یہ بہت خوبصورت ایک بہت خوبصورت چیز ہے۔ دیکھیں وہ پرشین ڈسینٹ ہے، اردو کا بھی پرشین ڈسینٹ ہے، اور اس کے بعد اس کو لشکری، اردو کو کہتے ہیں لشکری زبان۔ تو وہ بیکاز وہ ٹریول ہوتی پاکستان تک پہنچ گئی، اور پر دیکھیں تاجکستان، پاکستان، پھر اس کے بعد ہمارا جو بارڈر، ہمارے پاس ہمارا بارڈر نہیں ہے، بٹ ہم افغانستان کے بیچ میں ایک وخان ایک پٹی ہے، وہ آئی تھنک میکسیمم 10 کلومیٹر کی ہے۔ اگر ہم وہاں سے برج بنا لیں تو ہم بارڈر اسٹیٹ بھی بن سکتے ہیں۔ تو ظاہر ہے تاجکستان اور پاکستان آر لائک برادرز، دے فیل فار ایچ ادر۔ اور اگر آپ پاکستان کے اندر بات کریں تو تاجکستان بھائی ہیں، اگر پاکستان تاجکستان کے اندر بات کریں تو پاکستان بھائی ہیں۔ تو آئی تھنک جو محبت اور بانڈ ہے دونوں ملکوں کے اندر، لوگوں کے اندر، حکومتوں کے اندر، وہ ہمیشہ سے لازوال رہا ہے۔